السلام علیکم سامعین، جی ایف ایم 88.8 لاڑکانے جے لائیو اسٹوڈیو میں پروگرام روشن صبح سان کرے اواں جو پہنجو میزبان نعمت اللہ جونے جو اواں جی خدمت میں حاضر ایں قبول پوے سکھ بھرو سلام۔ جی سامعین، کیڑا رن وجا خوش آیو، ٹھیک آیو، چاک چانگا والا اساں جی ہر پل ہمیشہ اواں پیارن سجن لائے یہ دعا ہوندی ہے تے جتی بو جو خوش جو कॾहिं ॾुखियो ॾींहुं ॾिसो ऐं सदा बि गुलाब जे गुलनि जीअं खिलंदा मुस्कराईंदा रहो ऐं समिन असांजी अव्हां सभिनी प्रिय प्यारनि लाइ इहा ई दुआ त ए काइनात जा मालिक हिन सुबुह जे पहिरें पहर में मुंहिंजे प्यारनि जूं दिली मुरादूं तमन्नाऊं ख़्वाहिशूं पूरी फरमाए। ए मुंहिंजा अल्लाह पाक हुननि खे इज़त सिहत मोहबत दौलत शफ़क़त रहमत कुशादो रिज़्क़ता फरमाए। اے پالنہار پانجے پیارے محبوب جو صدقے سبنی دوستن کے پری پیارن کے مٹن مائٹن کے ہر دکھ تکلیف کا محفوظ فرما جا، آمین۔

0: अब आप सुनेंगे GAFM नेटवर्क पर KTN न्यूज
1: ब्रॉट टू यू बाय
2: सोना यूरिया ग्रेनुलर मिट्टी जो मान वत
3: एमरजेंसी लगंदी ऐं नई वरी गवर्नर राज लगंदो इस्लामाबाद में मीडिया सां ॻाल्हाईंदे पीटीआई चेयरमैन बैरिस्टर गोहर चयो त डायरेक्शन रुगो बानीअ जी हलंदी लॉन्ग मार्च जो रूट त इस्लामाबाद जो ई आहे خیبر پختونخوا میں صوبائی حکومت کی ناکامی تے گورنر راج لگی سکے تو وفاق خیبر پختونخوا میں گورنر راج بابت مشاورت کئی تا آئین موجب مشورہ ڈنو ویندو کے پی میں گورنر راج آئین کا متھاں نہ ہوں پیپلز پارٹی کے مرکزی اگوان نیر بخاری چھو تا کے پی صورتحال انتہائی خراب ہے پی ٹی آئی کے بھی ریلیف مزاحمت سے نہ پر عدلیہ میں ملند رویو سٹھو نہ رہو احتجاج کے نالے تے شہر تے حملوں کرنا قبول جوگو نہ ہے ایران جی صورتحال ہے ہتھیار پھٹا کندا یا نہ خبر نہ ہے جس تے ماں آیا اتر کوریا جو سربراہ کم جونگ ٹھیک رہندو واشنگٹن میں میڈیا سان گالائندے امریکی صدر ڈونلڈ ٹرمپ چیو تو سموری دنیا میں ماں واحد شخص آیا جے کو کم جونگ کے پسند کندو آیا ہو موجو بہترین دوست ہے آرٹیفیشل انٹیلیجنس میں امریکہ جی برتری برقرار ہے جے کا برقرار ہی رہندی نگرانی لائے کمیٹی بھی جوڑے رہا ہوں ایرانی پردہی وزیر عباس راکچی تجویزن تے امریکی جواب ملن جی تصدیق کرے چھڑی ایرانی پردہی وزیر جے ترجمان فاطمہ مہاجرانی چیو ہے تا عباس راکچی امریکی جواب خا کیو امریکی تجویز خطے میں جاری جنگ جی خاتمے جی حوالے سان ہے
4: سولر ہے بیٹری تے ڈائریکٹ ہلے
0: آپ سن رہے تھے GAFM نیٹورک پر KTN News.
5: मटियारी के हो तो आवाज भी मटियारी की है सुनते रहो GAFM 91.6
6: खुशखबरी हाने अवा के परेशान थियण जी का भी जरूरत न आहे जेकरे तव्हां कंहिं भी बीमारी में मुब्तला आहियो या बीमारी पुराणी थी वई आहे त उन बीमारीअ जो इलाज हैदराबाद शहर में सिंध होम्योपैथिक क्लिनिक ते क्लिनिक हैदर मोहम्मद नेश ऑफ पाकिस्तान होम्योपैथिक कंसल्टेंट एंड फैमिली फिजिशियन सीनियर लेक्चरर नवाबशाह होम्योपैथिक मेडिकल कॉलेज एंड हस्पताल नवाबशाह मरीजन जो चेकअप इलाज होम्योपैथिक तरीके से कंदा केतरा ही मरीज सेहतयाब थी चुका आहिन अवां बे एक दफो आजमाए दिसो चेकअप फीस सिर्फ 300 रुपया क्लिनिक में मेडिकल स्टोर की सहूलत पिण मौजूद आहे क्लिनिक जो टाइम आईडी है हर छंछर ताई सुबुह जो 10 वगे खां शाम 5 वगे ताई जुमो मोकल आहे एड्रो सब सामू पुल वधिक मालूमात जे लाइ राब्तो करो 3062447700
7: हक सच जो गीत संगीत जे हैदराबाद मटियारी FM 91.6 सिंध जो आवाज बुधंदा रहो